केसर मोबाइल जोन मंगल मेला मलकिलाज मार्केट के तमाम प्रोडक्ट मिलावी मेन दुकान जिकन ने वजीर के लिए तमाम प्रोडक्ट वर सर मिलावी केसर मोबाइल जोन मंगल मेला मलक इलाज मार्केट के टोल प्रोडक्ट मिलावी यहाँ मोहम्मदीन हमारे ज्यादा खोक रोड है तमाम प्रोडक्ट मा सर पैकेज जारी है मोहम्मदीन कॉस्मेटिक्स एंड चप्पल स्टोर बगजनी खेलो के पकरीम खान मार्केट की दुकान पैकेज जारी दे हाँ टोल प्रोडक्ट सर मिलाई पट बाबा के जोंग टावर दे जोंग टावर सर बिल्कुल नजदीक जासिम दुकानदार दे सर तमाम प्रोडक्ट मिलावेगी हाँ शाहजदले की मारवत नवाज पटोल रडवानो मंदिर आवाज बिल्कुल ओके दे वेलकम टू द शो अंकल सलाम आई एम हिंसा हानिया सोहा जोहा एंड बख्तवर प्रोम फजले आबाद इशमाल प्रोडक्ट अवेलेबल है और माशाल्लाह दशपगम मुमनुम देखा تے جکم نہ بدلے ارا بدلے وتا سلام استا امیت السلام علیکم السلام ورحمۃ اللہ وبرکاتہ خان زمانی مجید اشما ہر یو پروڈکٹ ما سر دے دکان کی ملاوی گی پتہ اصحاب بابا روڈ گڑی کے صابان گڑی کے صابان اصحاب بابا روڈ شہاب دگڑنگ لگ رہا شاہ عمر زمان سر جکم نہ ملاوی زمان سر ہاں اشما نور دا بابا زون دو گن سلامونی گوی کاشپ کاسمیٹک سٹور پیراڈائز مارکیٹ پکیر گلی کی ملاوی قدیم کاسمیٹک سٹور دے شگئی بازار ایف سی کلان شاہ دکان تمام پروڈکٹ سر بادشاہ بخشوپل کے تمام پروڈکٹ ملائی ہیپی اینڈ بیوٹیفل انعام سر السلام علیکم آئی ایم ابو ذر فرام شنکر امید لرم آئی ہوپ ویل بی فائن دا پروگرام از ویری ویری نائس السلام

0: बिल्कुल सौ फीसद खबर अदक कर दी
1: बिल्कुल
0: वही
1: शेर रहा तराया थी यारान में मात मखामु खुदरीगी यारान में मात मखामु खुदरीगी मुनाफिकीन ची सिपारा के राशि जटिक दे सईद खान अजीजान सम ढेर ख्याल साता
0: खबर और अनवर शाह अल्लाह ता सलाम का प्रोग्राम देर शोक सरोरी
1: अनवर शाह अल्लाह बेहतरीन शायरी की सईद सईद बोतम चिदराजे यो मुकाबले हुकु बेतबाजी बहु
0: बिल्कुल
1: ठीक था डेर मन न सईद खाना डेर जिया तो मीनो एहतरामा तो सलामुन कबूल का डेर मेहरबानी ओके डेर मन बोल बगुरु जी पलायन सूख दी बैक टू बैक कॉल्स पर लपसी अस्सलाम वालेकुम 0309-700-11-88-99 अस्सलाम वालेकुम हेलो खैर दीजी दे अल्लाह फजल दे रहम दे करम दे सहर अख्तरी मकाम शो कदरी मजीदी चर्ची दी सुर दे खंदागानी दी खाइस्तुने दी खुलागानी दी रणागानी दी समंदरी दी आबशारी दी गुलूने दी बहारूने दी तसंगे तो ठीक है खदर तू है सुख खबर क्या कम जैन
2: नवाब खबर कुम नवाब खान की गिदड़ो ने
1: गिदड़ी कम जे के राजी तोर घर के एक बटाग्राम के यो तो पिछोंगड़ू हुई क्या ना सुई हुआ
2: था
1: पिछोड़ो पिछोड़ो आ बल इलाका था यो तो ओगज बांडा हुआ तो ओगज बांडा ना दास मत पता रहा जुदा जुदा दास ज़्यादा कल नमूना आलम यो तो त्रंत कला हुई यो तो हिल कला हुई सही सही सही खदार तू ऐसे का प्रोग्राम देखो अक्षय सही सही सही डेर मन न डेर प्रोग्राम तेरी सरा उड़ी दस समा रात हुआ है जिंदगी इतनी सम हैरान कड़ी एक स्टार्ट पर वो मुगुमान की नहीं हो कार शिवी बिल्कुल पलू के जंग झगड़ा बिल्कुल बिल्कुल जनानो पकी किरदार ही क्या
2: ना
1: सड़ी ने सवा टूल लख सुने रिगिरिशा खबर है ना सो कल हुई हो सोख न हुई ते यकीनो का जमाए उमल करे थे क्या ना वादे इंतजार को पखवा बांधे वादो को तकरीबन 14 साल हुआ था इंतजारों का न अगर जो वादो से तकरीबन दर सलूर काले उशु यौसुम यश्तमख के वतर जब मिला उशु माँ तो ये कसंग चल ले माँ तो यूँ महंगाई डेरा था यार माँ तो बोली द टोलो द आर यू सीज रेट होता है याद लो कोस द पकोर के टोलो की कशर यम न जमा गम खा दी जमुंगा सुत सौदा कोर सौदा माता रेट पता तो कि मशरान रूला में कही क्या ना टोलर सा न अगा मशरी पे रागले हुआ था कोर न अगा त्रोड़े रेट होता हम पता हुआ था गोड़ों द डबे होता हम पता हुआ और दार सो होता पता हुआ यार अभी रुपये रुपये बच को नमक के दस हो चिमुंग चरते होटल के रोटे को डायरेक्ट बे पैसे और कोई कश बे और का पैसे बोला और चिमुंग डीजल रोटे को माती माला और का खर्चे ग्रह नहीं थी पैसे और कभी तो जमाने डेरे घटी संगा ऐसा देखे दो किस्म खल की कहने यो किस्म खल आ गई लेकिन मशरान हुई कहने कमजोर खल को क्या है نو مشرانو نه هیڅ نه دی پاتې شوی. د کمزورو خلکو کې داسې لکه مالی لحاظ سره کمزوري هغه کې دای چې لکه ته د هغې ضرورتونه په اسانه پوره کولی شي. هغه ډېرو مالدارو خلکو کې کړی ده. نو چې ډېرو مالدارو خلکو کې کړی ده نو خو برینډډ سیزونه اغوندي، ښه ډاکټر له ځي، ښه هسپتال ته ځي، ښه میک اپ سامان، برینډډ کپڑے، هر یو شی د هغه د ده د رینج نه بهري. نو هر ټایم چې کوم دی نو جنگ جګړي نه کورګي. مر زمون په حکمرانانو دی مال حکمرانانو له دی مال الله تعالی باندې رحم وبوت وی کی په پالیسی سیس کم خلک پالیسی جوړی چې غی دا حالات کنټرول کی بل طرف روان دي کنه. وعلیکم السلام. انور شاہ پروگرام اور کال بو کی کملا دری چینلی دی ہر دین خلق رابطی کوشش کی خا ان شاء الله کلی پکلی پروگرام را جوړ کې هلال یوسف زی او زبدر شو سره دا عقب جان کیمرامین ها ان شاء الله زه ټیک در ځان سم ډیر خیال ساته ما په دعاګانو کې یاد ساته او ډیر مهرباني تاسو غانه ته پلی کوم کنه چې داسې درنه خوګه غانه وي کنه په زړه باندې څنګه خبرې ستا په زړه باندې خوګي لګي داسې باغ ستا په زړه باندې ګوړه او شکرې لګي ها اوکے ډیر مننه ډیر شکریا ډیر مهرباني بل بګور چې په لائن سوک دی بیک ټو بیک کال دی. السلام علیکم. کال کټ شو 0309711 711 88 99 7 11 88 99 بیک ټو بیک